हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौ। अब प्रस्तुत छ लोक तथा आधुनिक गीत। प्रथममा सुनुहोस् लोकगीत सानु दर्नालको स्वरमा।

रेडियो खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी सोमनाथ अमृत पर्वमा सामेल हुन भोलि गुजरातको सोमनाथ मन्दिर जानुहुनेछ। गृहमन्त्री अमित शाहले बाढी, गर्मी र लूको स्थितिसित जुझ्न तयारीहरूको समीक्षा गर्नुभयो। पश्चिम बंगालमा नयाँ सरकारको गठनका साथै मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रशासनिक स्तरमा ठूलो फेरबदल गर्नुभएको छ। मुख्यमन्त्रीले भोलि नवान्नमा महत्वपूर्ण बैठकहरू गर्नुहुनेछ। पश्चिम बंगाललाई पुननिर्माण गर्न आवश्यक छ भनी नयाँ मन्त्री दिलीप घोषले बताउनु भएको छ। जीटीए र दार्जीलिङ पहाड़का जनताको तर्फबाट अनित थापाले पश्चिम बंगालका नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। अब समाचार विस्तारमा। गुजरातको सोमनाथ मन्दिरमा अमृत पर्वमा हर्षोल्लास र उत्साहको वातावरण बनेको छ। भगवान शिवसित जुडेका 12 ज्योतिर्लिङ्ग आस्था र श्रद्धाको विशेष केन्द्र हो। 90 मिटर अग्लो क्रेनको मदतले एउटा विशाल धार्मिक कुम्भलाई मन्दिरको शिखरमा पुर्याइनेछ, जहाँ वैदिक मन्त्रोच्चारणका बीच पवित्र जलाभिषेक अनुष्ठान सम्पन्न हुनेछ। सोमनाथ अमृत पर्व 2026 विशेष अवसरमा भारतीय वायुसेनाले प्रभास पाटनको पवित्र भूमिमा रोमाञ्चक हवाई करतब प्रदर्शन गर्नेछ, जसमा हावादेखि हवा र जमीनदेखि हवामा समाहित उडानको प्रदर्शनी गरिनेछ। आज सूर्य किरण एरोबेटिक टीमले एयर शोको लागि हवाई निरीक्षण र रिहर्सल गर्यो, जसले आकाशमा एक मनमोहक दृश्य सृजना गर्यो। आज हेलिकप्टरदेखि मन्दिरको शिखरमा पुष्प वर्षा पनि गरियो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि सोमनाथ अमृत पर्वमा सामेल रहनुहुनेछ। सोमनाथ ट्रस्टका अध्यक्षको रूपमा श्री मोदीको नेतृत्वमा सोमनाथ मन्दिर वर्तमान समयमा आफ्नो स्वर्ण युगमा छ। गृहमन्त्री अमित शाहले सम्भावित बाढी र लूको स्थितिसित जुझ्न देशको तयारीको समीक्षा बैठक गर्नुभएको छ। नयाँ दिल्लीमा आज एक उच्चस्तरीय बैठकमा श्री शाहले सरकारी एजेन्सीहरूको तयारीको मूल्याङ्कन गर्नुभयो। प्रारम्भिक चेतावनी प्रणाली, संसाधनको तैनाती र अन्तर एजेन्सी समन्वयको समीक्षा गर्नुभयो। गृहमन्त्रीले देशमा भइरहेका दीर्घकालीन बाढी निवारण उपायहरूको प्रगतिको पनि समीक्षा गर्नुभयो, जसमा महत्वपूर्ण पूर्वाधार परियोजनाहरूको संरक्षण, नदी प्रबन्धन पहल र पूर्वानुमानमा वैज्ञानिक प्रगतिहरू सामेल छन्। बैठकमा जनजागरूकता, ज्यानमालको क्षति रोक्न निर्माण कार्यक्रम, आवश्यक राहत सामग्रीको पर्याप्त भण्डार र चिकित्सा तयारी सुनिश्चित गर्ने बारे पनि छलफल गरियो। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भन्नुभएको छ, लोकतन्त्रलाई सुदृढ पार्न प्रत्येक मतदाताको भागीदारी आवश्यक छ। आज तिरुपतिमा पत्रकारहरूसितको कुराकानीमा उहाँले पश्चिम बंगाल, असम, केरलम, पुडुचेरी र तमिलनाडुमा शान्तिपूर्ण चुनाव सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्नुभयो। मुख्य निर्वाचन आयुक्त 2 दिनको तिरुपति भ्रमणमा हुनुहुन्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगाल, असम र पुडुचेरीमा भारतीय जनता पार्टीको जीत केन्द्र सरकारको राष्ट्रिय नीतिप्रति जनताको समर्थनको प्रमाण भएको बताउनु भएको छ। श्री मोदीले चुनावी परिणामहरूले देशको भावनाको पत्तो लाग्दछ भन्नुभयो। आज बेंगलुरूमा भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, आज यस्तो सरकारको आवश्यकता छ जसले छिटो काम गर्न सकोस्, सुशासन प्रदान गर्न सकोस् र समस्याहरू समाधान गरेर देशलाई अगाडि बढाओस्। उहाँले भन्नुभयो, भाजपा र एनडीएको शासन अहिले 21 राज्यमा सत्तामा छन्, जहाँ जनहित र देशको समृद्धिको लागि काम भइरहेको छ। प्रधानमन्त्रीले कंग्रेसले महिलाहरूलाई

0: धोका दिएको आरोप लगाउनुभयो।
1: दशकों से कांग्रेस देश की महिलाओं की आंखों में धूल झोंकती रही है। कांग्रेस महिला आरक्षण का वादा करती थी और फिर अपने ही सहयोगी दलों से इसका विरोध करवाती थी। बड़ा खेल चला करता था। बीजेपी ने इस खेल को खत्म किया, महिलाओं के लिए 33% आरक्षण का कानून बनाया। लेकिन साथियों, कांग्रेस देश की सबसे बड़ी नारी विरोधी पार्टी है, इसलिए कांग्रेस ने संसद में नारी शक्ति बंधन संशोधन को गिरा दिया।
0: पश्चिम बंगालमा नयाँ सरकारको गठनका साथै मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रशासनिक स्तरमा ठूलो फेरबदल शुरू गर्नुभएको छ। सत्ता सम्हालेपछि वहाँले पुलिस विभागमा व्यापक स्थानान्तरणको निर्णय लिनुभएको छ। सुन्नुहोस् यसबारे हाम्रो संवाददाताको एक रिपोर्ट।
2: पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको निकट मानिने 93 पुलिस अधिकारीहरूको पहिलो चरणमा स्थानान्तरण गरिएको छ। यसमा डीसी स्तरका अधिकारी, थाना प्रभारी, सब इन्स्पेक्टर र कैयौं पुलिसकर्मी सामेल छन्। स्थानान्तरण गरिएका अधिकांश अधिकारीहरू पहिले सत्तारूढ दलको वेलफेयर एसोसिएसनसित सम्बन्धित थिए। नयाँ सरकारले यी अधिकारीहरूलाई राज्यका विभिन्न दुर्गम जिल्लाहरूमा पठाउने निर्णय लिएको छ। स्थानान्तरण सूची अनुसार धेरै अधिकारीहरूलाई कुचबिहार, कालिम्पोङ, जलपाइगुडी, दार्जिलिङ र अलिपुरद्वार पठाइँदैछ, जबकि पश्चिमी क्षेत्रको सुन्दरवन क्षेत्र र पुरुलिया जस्ता जिल्लाहरूमा केही अधिकारीहरूको पोस्टिङ गरिएको छ। सूत्रहरूले बताएअनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारी ममता ब्यानर्जीका नजिकका मानिने अधिकारीहरू कोलकाता र वरपरका महत्वपूर्ण पदहरूमा रहन् भन्न चाहँदैनन्। मानिक लामा, आकाशवाणी खरसाङ।
0: यसैबीच मुख्यमन्त्रीले भोलि नवान्नमा लगातार महत्वपूर्ण बैठकहरूको तयारी गर्नुहुनेछ। उहाँको पहिलो प्रमुख बैठक दिउँसो 12:30 सचिवहरूका साथ हुनेछ। त्यसपछि दिउँसो 1:30 विधायकहरूका साथ बैठक प्रस्तावित छ। साँझ 4 सबै जिल्ला अधिकारीहरूसित प्रशासनिक समीक्षा बैठक हुनेछ भने साँझ 5 डीजीपी र पुलिस अधिकारीहरूसित कानून व्यवस्थाबारे छलफल गर्नुहुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुरूवाती बैठकहरूमा कस्तो कडा सन्देश वा निर्देश दिनुहुन्छ भन्ने सबैको नजर केन्द्रित हुनेछ। पश्चिम बंगाललाई पुनर्निर्माण गर्न आवश्यक छ। शपथ ग्रहण गरेको एक दिनपछि आज बिहान मन्त्री दिलीप घोषले यो महत्वपूर्ण बयान दिनुभयो। कोलकातामा पत्रकारहरूसितको कुराकानीमा श्री दिलीप घोषले भन्नुभयो, वहाँको प्राथमिकता राज्यको पुनर्निर्माण हो, किनकि धेरै प्रणालीहरू कमजोर भएका छन्। वहाँले कानून व्यवस्थाको स्थिति खराब रहेको बताउँदै लामो समयदेखि मानिसहरू डरको वातावरणमा बाँचिरहेका थिए भन्नुभयो। वहाँले शिक्षा र स्वास्थ्य प्रणालीप्रति पनि चिन्ता व्यक्त गर्नुभयो। श्री घोषले भोलि महत्वपूर्ण बैठक बस्ने जानकारी दिनुभयो, जसमा भावी रणनीति र जिम्मेवारी बारे निर्णय लिइनेछ। वहाँले राज्यमा कानून व्यवस्था सुधार गर्ने लगायत सबै क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो। यसमा समय लाग्ने भए पनि सरकारले शीघ्र काम शुरू गर्नेछ र जनताले परिवर्तन देख्नेछन्। पश्चिम बंगालको राजनीतिमा सत्ता परिवर्तन भएपछि अब तृणमूल कंग्रेसले विधानसभाभित्र आफ्नो नयाँ रणनीतिलाई अन्तिम रूप दिन शुरू गरेको छ। पार्टीले विधानसभामा विभिन्न महत्वपूर्ण पदहरूमा वरिष्ठ नेताहरूलाई दायित्व सुम्पिँदै संगठनात्मक फेरबदल गरेको छ। यस निर्णयलाई आगामी राजनीतिक संघर्ष तथा सरकारलाई घेर्ने तयारीको रूपमा हेरिँदैछ। तृणमूल कंग्रेसले शोभन देव च्याटर्जीलाई विधानसभामा विपक्षको नेता चयन गरेको छ। बालीगंज विधानसभा सीटबाट विधायक शोभन देवलाई लामो समयदेखिकै पार्टीको वरिष्ठ तथा भरोसायोग्य नेताहरूमा गनिन्छ। प्रशासनिक तथा संसदीय अनुभवलाई मध्यनजर गर्दै पार्टी नेतृत्वले उहाँलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। भनिन्छ, विधानसभामा सरकार विरूद्ध विपक्षको आवाजलाई धार दिनमा उहाँको भूमिका महत्वपूर्ण हुनेछ। यसका साथै हालै फिरहाद हाकिमलाई विधानसभाको चीफ व्हिप बनाइएको छ। श्री फिरहाद हाकिमलाई संगठन र सदन सञ्चालन दुवैमा अनुभवी मानिन्छ। पार्टी विधायकहरूबीच समन्वय बनाउन, सदनमा रणनीति तय गर्न तथा महत्वपूर्ण मुद्दाहरूमा पार्टीको ऐक्यबद्धतालाई सुनिश्चित गर्नु उहाँको प्रमुख जिम्मेवारी हुनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मीडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8 करोड़ 85 लाख से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन र दार्जिलिङ पहाडका जनताको तर्फबाट जीटीए प्रमुख अनित थापाले पश्चिम बंगालका मुख्यमन्त्रीको पदभार ग्रहण गरेकोमा शुभेन्दु अधिकारीलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। आज उहाँले एक पत्र लेख्नुभएर शुभकामना व्यक्त गर्नुभयो। सुन्नुहोस् एक रिपोर्ट।
5: श्री अमित थापाले आफ्नो पत्रमा भन्नुभएको छ, तपाईँको नेतृत्व ग्रहणले राज्यको लागि नयाँ अध्यायको शुरूआत भएको छ र हामी विश्वस्त छौं कि तपाईँको मार्गदर्शनमा पश्चिम बंगालसँगै जीटीए क्षेत्र पनि शान्ति, विकास, समावेशिता र प्रगतिको बाटोमा अगाडि बढ्नेछ। उहाँले भन्नुभएको छ, जीटीए क्षेत्रमा शान्ति, सद्भाव, स्थिरता र रचनात्मक सहयोग कायम राख्न प्रतिबद्ध छ। मेरो नेतृत्वमा दार्जीलिङ पहाड़ले 2017 कुनै पनि राजनीतिक हड़ताल वा अशान्ति बिना शान्ति र स्थिरताको निरन्तर अवधि देखेको छ। यो शान्तिपूर्ण वातावरणले पर्यटन क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याएको छ, जसले गर्दा भारतभरिबाट विशेष गरी पश्चिम बंगालका विभिन्न भागहरूबाट पहाड़मा पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। उहाँले भन्नुभयो, आज दार्जिलिङ पहाड़ पर्यटकहरूको लागि सुरक्षित, स्वागत योग्य र जीवन्त गन्तव्यको रूपमा उभिएका छन् र हामी आगामी वर्षहरूमा शान्ति र जनताको विश्वासको यो वातावरणलाई संरक्षण गर्न प्रतिबद्ध छौ। आकाशवाणी समाचारको कक्षबाट अलिशा खवास।
0: गोजामुमो अध्यक्ष विमल गुरुङले 14 तारिक घेराउ गर्ने कार्यक्रमलाई स्थगित गरेपछि जीटीए प्रमुख अनित थापाले गोजामुमो अध्यक्षलाई धन्यवाद दिनुभएको छ। आज कालेबुङमा पत्रकारहरूलाई सम्बोधन गर्दै श्री अनित थापाले भन्नुभयो, यो समय घेराउ गर्ने, झमेला गर्ने समय होइन। पहाड़ अहिले शान्तिको मार्गमा हिँडेको छ, तसर्थ श्री गुरुङलाई शान्तिको मार्गमा अग्रसर हुने आह्वान गर्नुभयो। यदि कुनै शंका उपशंका रहे सरकारसित कुरा राख्नुहोस् भनी सल्लाह समेत दिनुभयो। गोर्खा जनमुक्ति मोर्चा मिरिक टाउन कमिटी गठन गरिएको छ। आज मिरिकको पार्टी कार्यालयमा एक सभाको आयोजना गरेपछि मिरिक नगरपालिका क्षेत्रमा पार्टीलाई अझ बलियो बनाउने कुरामा जोड़ दिँदै टाउन कमिटी गठन गरिएको छ। पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा पार्टीका मिरिक महकुमा अध्यक्ष रूपेश राईले सर्वप्रथम पश्चिम बंगालका नवनिर्वाचित मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई बधाई दिँदै अब गोर्खाहरूको समस्या समाधान हुने कुरोमा आफूहरू विश्वस्त रहेको बताउनुभयो। उहाँले हालै पार्टीको विभिन्न ठाउँमा संगठन विस्तार साथै कमिटी गठनको कार्य धमाधम भइरहेको बताउनु भएको छ। राज्य प्रशासनमा परिवर्तन आएपछि सेवक स्थित ऐतिहासिक कोरोनेशन पुलमा आज बिहान उचाइ बाढ जडान गरिएको छ। प्रशासनका अनुसार अत्याधिक उचाइ भएका मालवाहक सवारी साधनहरूको आवत जावत नियन्त्रण गर्न यो कदम चालिएको हो। सन् 1930 दशकमा ब्रिटिश शासनकालमा निर्माण गरिएको यो ऐतिहासिक पुल टिस्टा नदीमाथि स्थित छ। डुवर्स क्षेत्र र पहाड़ी भेगबीचको यातायातका लागि यो पुल अत्यन्त महत्वपूर्ण मानिन्छ। प्रशासनिक स्रोतका अनुसार तोकिएको मापदण्ड भन्दा अग्ला ट्रक तथा भारी सवारी साधनहरूले पुल पार गर्ने प्रयास गर्दा लामो समयदेखि ट्राफिक जाम र दुर्घटनाको जोखिम बढ्दै आएको थियो। यस्ता समस्यालाई नियन्त्रण गर्न तथा पुलको सुरक्षालाई ध्यानमा राख्दै उचाइ बाढ जडान गर्ने निर्णय गरिएको बताइएको छ। पश्चिम बंगालमा आगामी केही दिनसम्म आँधी बेहरी र वर्षा जारी रहने सम्भावना छ। मौसम विभाग अनुसार पूर्वी बिहारबाट पश्चिम बंगालको हिमाली क्षेत्रसम्म चक्रवाती परिसञ्चरण फैलिएको छ। उत्तर बंगालका जिल्लाहरूमा पनि 17 मईसम्म वर्षा र आँधी बेहरीको श्रृंखला जारी रहने सम्भावना छ। केही जिल्लाहरूमा भारी वर्षाको चेतावनी पनि जारी गरिएको छ। यहाँ 40-50 किलोमिटर प्रति घण्टाको गतिमा तेज हावा चल्न सक्छ। मौसम विभाग अनुसार यो स्थिति 15 मईसम्म बनिरहने सम्भावना छ। शिक्षा मन्त्रालयले गर्मीको छुट्टीमा देशभरिका सबै विद्यालयहरूमा भारतीय भाषाहरूमा ग्रीष्मकालीन शिविरको आयोजना गर्नेछ। एक साताको यो शिविर भारतीय भाषाहरूमा आधारभूत संवाद कौशल सिक्ने, शब्दावली आफ्नो परिचय दिने, वास्तविक जीवन अन्तर्क्रिया र संस्कृतिको कदर गर्ने

0: क्षेत्रमा केन्द्रित हुनेछ। यसको उद्देश्य राष्ट्रिय शिक्षा नीति अनुरूप समावेशी र समान शिक्षाको दृष्टिकोणलाई बढावा दिनु हो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी सोमनाथ अमृत पर्वमा सामेल हुन भोलि गुजरातको सोमनाथ मन्दिर जानुहुनेछ। गृहमन्त्री अमित शाहले बाढी, गर्मी र लूको स्थितिसित जुझ्न तयारीको समीक्षा गर्नुभयो। पश्चिम बंगालमा नयाँ सरकारको गठनका साथै मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रशासनिक स्तरमा ठूलो फेरबदल शुरू गर्नुभएको छ। मुख्यमन्त्रीले भोलि नवान्न महत्वपूर्ण बैठकहरू गर्नुहुनेछ। पश्चिम बंगाललाई पुननिर्माण गर्न आवश्यक छ भनी नयाँ मन्त्री दिलीप घोषले बताउनु भएको छ। जीटीए र दार्जीलिङ पहाड़का जनताको तर्फबाट अनित थापाले पश्चिम बंगालका नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েভ 711 কিলোহার্টজে এবং নিউজ অন AIR অ্যাপের মাধ্যমে। এখন শুনবেন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি শুনবেন লতা মঙ্গেশকর এবং নিতিন মুকেশের কণ্ঠে, মেরি জাং ছায়াছবি থেকে। সঙ্গীত পরিচালক লক্ষ্মীকান্ত প্যারেলাল।

0: समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले सेवा, आध्यात्मिकता र सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनले खेलेको भूमिकाको गर्नुभयो प्रशंसा। गृहमन्त्रीले सम्भावित बाढी र अत्यधिक गर्मीको अवस्थासँग जुझ्न देशभर गरिएको तयारीको गर्नुभएको छ समीक्षा। मुख्यमन्त्री रेखा गुप्ताले मातृ दिवसको अवसरमा देशवासी तथा सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। अनि एनटीएले नीट 2026 परीक्षासँग सम्बन्धित कथित अनियमितताको विषयमा राजस्थान विशेष अभियान समूहको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज कर्नाटकको राजधानी बेंगलुरूमा आर्ट अफ लिभिङ फाउन्डेशनको 45 वर्षकोत्सव समारोहमा सहभागिता जनाउनुभयो। उहाँले संस्थामा नवनिर्मित ध्यान मन्दिरको उद्घाटन पनि गर्नुभयो। यस अवसरमा प्रधानमन्त्रीले सेवा, आध्यात्मिकता र सामाजिक परिवर्तनमा आर्ट अफ लिभिङ फाउन्डेशनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले वातावरण प्रतिको उत्तरदायित्व, युवाहरूलाई रोजगारी तथा आन्तरिक शुद्धताको भावना सहित विकसित भारत निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो। श्री मोदीले राष्ट्र निर्माणमा समाजको सहभागिता राजनीतिक व्यवस्था भन्दा अझ प्रभावकारी हुने बताउनुभयो। प्रधानमन्त्रीले आर्ट अफ लिभिङ फाउन्डेशन तथा अन्य आध्यात्मिक केन्द्रहरूको सहयोगबाट किसानहरूलाई प्राकृतिक खेतीतर्फ प्रोत्साहन गर्न तथा पृथ्वीलाई हानिकारक रासायनिक मलबाट जोगाउन मदत पुग्न सक्ने बताउनुभयो।
1: ये शहर सॉफ्टवेयर और सर्विसेज के लिए दुनिया भर में जाना जाता है, लेकिन भारत की सांस्कृतिक पहचान स्पिरिचुअलिटी आध्यात्मिक चेतना को भी इस शहर ने नई ऊंचाई दी है। ध्यान प्राणायाम भारत के संस्कारों का अभिन्न हिस्सा रहे हैं। आज दुनिया भर के लोग भारत के इन आध्यात्मिक संस्कारों से प्रभावित हैं और इन्हीं पुरातन संस्कारों से भारत की भी अनेक संस्थाओं को प्रेरणा मिलती रही।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, पश्चिम बंगाल, असम र पुद्दचेरीमा भारतीय जनता पार्टीको जीत केन्द्र सरकारको राष्ट्रिय नीतिप्रति जनताको समर्थनको प्रमाण हो। उहाँले भन्नुभयो, चुनाव परिणामले देशको भावना स्पष्ट गरेको छ। आज बेंगलुरूमा भाजपा कार्यकर्ताहरूसँग प्रधानमन्त्रीले भन्नुभयो, आज तीव्रसँग कार्य गर्न सक्ने, सुशासन दिने सक्ने र समस्याहरूको समाधान गरेर देशको विकास गर्न सक्ने सरकारको आवश्यकता छ। प्रधानमन्त्री मोदीले भाजपा र एनडीएको शासन अहिले 21 राज्यमा रहेको र जनकल्याण तथा समृद्धिका लागि काम भइरहेको जानकारी दिनुभयो। उहाँले पश्चिम बंगाल र असममा जनताले फेरि भाजपामाथि विश्वास गरेको तथा गुजरात नगर निगम चुनावमा पनि पार्टीले ठूलो सफलता हासिल गरेको बताउनुभयो। उहाँले राष्ट्रिय विकासका लागि एकजुट हुन र अमेरिका इरान युद्धबाट उत्पन्न चुनौतीको सामना गर्न सबैलाई आग्रह गर्नुभयो। गृहमन्त्री अमित शाहले सम्भावित बाढी र अत्यधिक गर्मीको अवस्थासँग जुझ्न देशभर गरिएको तयारीको समीक्षा गर्नुभएको छ। आज नयाँ दिल्लीमा आयोजित उच्च स्तरीय बैठकमा श्री शाहले सरकारी निकायहरूको तयारीको मूल्याङ्कन गर्दै प्रारम्भिक चेतावनी प्रणाली, स्रोत साधन परिचालन तथा विभिन्न निकाय बीचको समन्वय

समीक्षा गर्नुभएको हो। गृहमन्त्री शाहले देशमा सञ्चालन भइरहेको दीर्घकालीन भारी नियन्त्रण उपायहरूको प्रगति बारे पनि समीक्षा गर्नुभयो। मुख्यमन्त्री रेखा गुप्ताले मातृ दिवसको अवसरमा देशवासी तथा सम्पूर्ण आमाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले आज देशभर मातृ दिवस हर्षोल्लासका साथ मनाइँदै गरिएको र विभिन्न कार्यक्रम मार्फत आमाहरूको त्याग स्नेह र समर्पणलाई स्मरण गरिएको बताउनु भएको छ। मुख्यमन्त्री गुप्ताले आमा केवल एउटा सम्बन्ध मात्र नभई वात्सल्य त्याग संस्कार र अटल स्नेहको प्रतीक भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्रीले समाजको नैतिक तथा मानवीय चेतनाको निर्माणमा मातृशक्तिको भूमिका सर्वोपरि रहेको पनि बताउनुभयो। उहाँले सबै आमाहरूको स्वस्थ सुखी र सम्मानपूर्ण जीवनको कामना गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। हान्ता भाइरसले संक्रमित रहेको जहाज स्पेनको टेनेरिफ द्वीप पुगेको छ। डच ध्वज भएको एमभी होडियन्स आज स्पेनको ग्रेनाडिला बन्दरगाहमा पुगेको छ। विश्व स्वास्थ्य संगठन र युरोपीय संघद्वारा स्पेनका यात्रीहरूलाई निकाल्ने अनुरोध गरिएपछि यो जहाजले 6 मईमा टेनेरिफका लागि प्रस्थान गरेको थियो। यस जहाजमा 4 मईमा हान्ता भाइरसको 3 मामिलाको पुष्टि भएको थियो। 8 मईमा 3 जनाको मृत्यु सहित कुल 8 मामिला अघि आयो। हान्ता भाइरसले सासँग सम्बन्धित समस्या हुन्छ। यो भाइरसले भिर्गौला र धमनीहरूलाई पनि प्रभावित गर्ने बताइएको छ। शिक्षा मन्त्रालयले गर्मीको छुट्टीमा देशको सबै स्कुलमा भारतीय भाषा ग्रीष्मकालीन शिविरको आयोजना गर्नेछ। 1 हप्ताको यो शिविर भारतीय भाषाहरूमा बुनियादी संवाद कौशल सिक्ने, शब्दलाई जान्ने, आफ्नो परिचय दिने, वास्तविक जीवनको बातचित र संस्कृति को सराहनामा केन्द्रित हुनेछ। यसको उद्देश्य राष्ट्रिय शिक्षा नीति अनुरूप समावेशी र सम्मान शिक्षाको दृष्टिकोणलाई बढावा दिनु हो। तमिलनाडुमा तमिलगा वैत्री कलगम टीभीके पार्टीका संस्थापक सी जोसेफ विजयलाई आज बिहान मुख्यमन्त्री पदको शपथ गराइएको छ। राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। श्री विजय सँगै 9 जना मन्त्रीहरूले पनि शपथ लिनुभएको छ। श्री विजयको टीभीके पार्टीले 234 सदस्य विधानसभामा 108 सिट जितेको छ र उहाँ 120 जना विधायकहरूको समर्थन जुटाउन सफल हुनुभएको छ। उहाँ सन् 1967 पछि तमिलनाडुका त्यस्ता पहिलो मुख्यमन्त्री बन्नुभएको छ जो कुनै पनि द्रविड पार्टीसँग सम्बन्धित हुनुहुन्न। डिएमके र एआइएडिएमके राज्यका 2 प्रमुख द्रविड दल हुन्। गुरुग्राम स्थित धनशोधन निवारण अदालतले पन्जाबका उद्योग मन्त्री सञ्जीव अरोडालाई प्रवर्तन निर्देशालयको 7 दिनको रिमान्डमा पठाएको छ। निर्देशालयले हिजो चण्डीगढबाट 100 करोड रुपियाँ भन्दा बढीको वस्तु तथा सेवा कर जीएसटी कारोबारमा भएको ठगी प्रकरणमा उहाँलाई पक्राउ गरेको थियो। उहाँलाई उहाँको निवास, उहाँसँग सम्बन्धित संस्थाहरू तथा ह्याम्पटन स्काई रियालिटी लिमिटेडको एउटा कार्यालय सहित 4 स्थानमा गरिएको खोजी तलासी पछि पक्राउ गरिएको हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले निट युजी 2026 परीक्षासँग सम्बन्धित कथित अनियमितताको विषयमा राजस्थान विशेष अभियान समूहको अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। एजेन्सीले अनुसन्धान निकायलाई परीक्षा सम्बन्धी आवश्यक तथ्याङ्क र प्राविधिक सहयोग पनि उपलब्ध गराइरहेको छ। एनटीएले वक्तव्य जारी गर्दै 3 मईमा परीक्षा कडा सुरक्षा व्यवस्थाका साथ सञ्चालन गरिएको जनाएको छ।